गाँव पानी जानी पता मापा गाँव पापा जो जो अनु आ जो जो अनु पानी सानी दा पावा पा गाँव पामा घरे सा जो जो अनु आ जो जो अनु सानी दा पावा पा गाँव घरे सा जो जो ओ अनु आ जो जो अनु निसा गामा पा गरे सा निसा गामा पा गामा पानी दा पा गामा पा गामा पा मा गरे सा निसा गामा पा गामा पानी सा नी दा पा गामा पा गामा

गा पा नि स पनि स म य का बर यका बारो सनि दप नि दप म प म ग म गरे सा सा ग म प नि सा सा ग म प नि सा मा यका बार पनि सा गरे सनि सा धनि सनि दप म प ग म ग प म प ग म ग द प द म प ग म ग नि ध नि प द म प ग म